0: سامعین کرام، ایف ایم 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں۔
1: سمن ناظرین، آج کا پروگرام لے کر آپ کی خدمت میں حاضر ہیں۔ 17/5/2026 کا پروگرام ہے، تو اس وقت لائیو ہے، ہمارے ساتھ ہے ماسٹر یعقوب صاحب، جو کہ پاکستان مسلم لیگ نواز کے ڈنمارک میں چیئرمین ہیں۔ اس وقت وہ پاکستان جو گئے ہوئے ہیں، تو پاکستان ظاہر ہے یا تو بیرسٹر صاحب کے ملنے گئے ہیں، یا میاں صاحب کو ملنے گئے ہیں، یا اپنے نجی دورے پر گئے ہوں گے۔ ماں صاحب جاتے رہتے ہیں اکثر۔ ماں صاحب، آپ کو خوش آمدید کہتے ہیں۔
2: ناظر صاحب، بہت شکریہ، آپ نے مجھے بات کرنے کا موقع دیا ہے، بہت بہت شکریہ۔ میں پاکستان آیا ہوں، تو میں عید کا مطلب موقع ہے، عید قربان کا، تو میں ہمیشہ ادھر آتا ہوں اور آ کر قربانی کرتے ہیں، تو دل خوش ہوتا ہے۔ یوں عید کے موقع پر ہی لوگوں کو ملنے کا موقع ملتا ہے، اپنی فیملی کو، بہن بھائیوں کو، دوستوں کو، رشتہ داروں کو۔ انشاءاللہ عید قریب ہے، تو انشاءاللہ ایک دو جانور خریدیں گے۔ میں ایک بیل خریدتا ہوں، دو بکرے خریدتا ہوں، تو مزے سے اپنے گھر میں ادھر قربانی ہوتی ہے، دوست یار آتے ہیں، تو سارا دن بڑا مشغول گزرتا ہے۔ دوست یار بھی سارے انتظار کرتے رہتے ہیں کب میں گھر آؤں گا، آپ سارے خوش ہیں۔ انشاءاللہ اچھے طریقے سے عید قربان جائے، وہ انشاءاللہ ادا ہوگی۔
1: صاحب، آپ پودے لگاتے ہیں، پودے لگا کے آ جاتے ہیں، اس کے بعد بکریوں کے لیے آپ اچھے اچھے فروٹ بکریاں کھاتی ہیں، اسی طرح آپ اپنی پارٹی کے لیے پودے لگاتے رہتے ہیں، اور ساری زندگی آپ کو ہو گیا ہے اپنا مسلم لیگ نون میں، تو ساری زندگی گزر گئی ہے آپ کی، اور پکے جسے کہتے ہیں پکے سچے مسلم لیگ کیے ہیں آپ۔
2: جی راج صاحب، انشاءاللہ پودے میں لگاتا ہوں۔ اب میں اپنے گھر کے گارڈن میں بیٹھا ہوں، یہاں پر امرود کے پودے ہیں، مالٹے ہیں، اور بڑا لطف آ رہا ہے، جامن ہے، تو بڑی نا چھاؤں اچھی ہے، پرندے بھی چہچہا رہے ہیں، تو میں صبح ان کا پانی کا بندوبست کرتا ہوں، تو باجرہ بھی ڈالتا ہوں، تو میں سارا دن رہتا ہوں، لطف اندوز ہوتا ہوں۔ تو یہ ایک بات ہوگی۔ دوسری بات ہے کہ انشاءاللہ پارٹی کے لیے میں ساری عمر کام کی ہے، اور انشاءاللہ یہاں سے انشاءاللہ اگلے جان کو بھی جاؤں گا، کیونکہ پارٹی میں پسند کرتا ہوں۔ نواز شریف صاحب جو ہیں میرے بہترین، مطلب ہے کہ یہ کہہ رہے ہو کہ میں ان کو بہت لائک کرتا ہوں، شہباز شریف صاحب۔ تو سب سے پہلی بات ہے کہ انہوں نے بڑے کام کیے ہیں جو سب لوگ جانتے ہیں، تو وہ بھی پارٹی کے لیے مخلص ہیں، تو ہم انشاءاللہ پارٹی کے لیے مخلص ہیں۔ نہ عہدوں کی ضرورت ہے، نہ کبھی کسی کو بڑے لوگوں کو ملنے کی خواہش کی ہے، اور نہ ہی کبھی ہم نے کوئی کام لیا ہے، نہ ہی کبھی ہم نے کوئی پیسہ لیا، بس صرف محبت سے، شوق سے۔ میں سمجھتا ہوں کہ یہ پارٹی جو ہے پاکستان کے لیے محبت پارٹی ہے، پارٹی کے لیے بڑے بڑے کارنامے سر انجام دیے ہیں، تو اس لیے میں اس پارٹی کو پسند کرتا ہوں۔
1: صاحب، آپ اور محترم بیگ صاحب پارٹی کا احساسہ ہیں، پہلے ماسٹر اپنا ملک صاحب ہوتے تھے، آپ ان کے ساتھ ہوتے تھے، بیگ صاحب ساتھ ہوتے تھے، اب آپ اور بیگ صاحب جو ہیں پارٹی کا احساسہ ہیں۔
2: انشاءاللہ ہم نے پارٹی کا جھنڈا اٹھایا ہوا ہے، بیگ صاحب جو ہیں وہ بھی میرے بہت مخلص ہیں، اور ہم کا وہ جو ہے
1: بیگ صاحب کپتان ہیں، جی کپتان ہیں وہ،
2: جی وہ ہمارے کیپٹن ہیں، تو انشاءاللہ وہ بہت سے کام کر رہے ہیں۔ اب ادھر 28 مئی آ رہی ہے، تو انشاءاللہ وہ تیاریاں کر رہے ہیں، انشاءاللہ وہ منائیں گے۔ میں تو ادھر نہیں ہوں گا، لیکن آپ سب مل کر، میں آپ کو بھی دعوت دی آپ تمہارے، کیونکہ اس لیے نہیں کہ آپ ریڈیو پہ بیٹھ جائیں، کیونکہ آپ کمیونٹی فورم کے چیئرمین ہیں، اور اس لیے ہم آپ کو بہت عزت دیتے ہیں، اور ہم سمجھتے ہیں کہ آپ اس قابل ہیں کہ آپ نے بہت عرصہ، ایک لانگ عرصہ قوم کی خدمت کی ہے۔ آپ نے ریڈیو پر جو ٹائم دیا ہے، اس میں مختلف پروگرام ہوتے ہیں، ہم ہمیشہ لطف اندوز ہوتے ہیں، ہم ادھر سے اردو سیکھتے ہیں، سیاست سیکھتے ہیں، باتیں سنتے ہیں، تو آپ کا پروگرام جو ہے، آپ بھی ایک ماشاءاللہ بہت بڑی شخصیت ہیں، اور انشاءاللہ آپ رہیں گے، اور انشاءاللہ ان لوگ آپ کو یاد کریں گے، کیونکہ جو آپ نے، ٹھیک ہے جہاں بھی انسان کام کرتا ہے تو کچھ چلو آمدن تھوڑی بہت ہوتی ہے، گزارت انسان کرنا، لیکن آپ فل ٹائم دے رہے ہیں اور بہت سا کر رہے ہیں، بچوں کی تربیت ہو رہی ہے، ان کو اردو لینگویج آ رہی ہے، یہ بھی ایک پڑھانے کا ذریعہ ہوتا ہے اردو لینگویج۔ اس کے علاوہ آپ سیاست پر بات کرتے ہیں، دینی سیاست سے ہمیں ہمیشہ مطلب ہے کہ واقفی دلاتے رہتے ہیں، پاکستان سیاست کے بارے میں بات کرتے ہیں، تو آپ میرے خیال میں ایک ان پڑھ آدمی بھی آپ کا ریڈیو سن کر بہت کچھ سیکھ جاتا ہے، اس لیے آپ کے ریڈیو پر مختلف دانشور آتے ہیں، سیاست دان آتے ہیں، مذہبی رہنما آتے ہیں، تو سب لوگ آتے ہیں، اور اگر کان سننے والے ہوں اگر کان سننے والے ہوں اور دل لگ جائے تو انسان بہت کچھ سیکھ سکتا ہے باتوں سے، اچھی باتوں سے. تو آپ ہمارے لیے بھی ایک بہت بڑی شخصیت ہیں، اس لیے ہم آپ کو ایز اے خصوصی مہمان خصوصی بناتے ہیں اپنے پروگرام میں، کیونکہ آپ بہت کام کر رہے ہیں اور ہم تو ایک اسپیشل کام کر رہے ہیں اور آپ جو ہے سب لوگ کے لیے کام کر رہے ہیں، تو اس لیے آپ ہمارے لیے مطلب ہے کہ بہت ہم آپ کی عزت کرتے ہیں، قابل عزت ہیں راج صاحب. تو
1: صاحب آپ کی بہت مہربانی، آپ کی ذرا نوازی، آپ ہمیشہ اچھی باتیں کرتے ہیں، ملک اور قوم کی بات کرتے ہیں، اسٹیٹ کی بات کرتے ہیں. ماں صاحب آپ کا بہت شکریہ، چونکہ آپ بہت دور بیٹھے ہوئے تو پوری فیملی کو ہماری طرف سے سلام کہیے گا اور جلدی آپ واپس آ جائیں.
2: بہت شکریہ، انشاءاللہ عید کے بعد جلدی واپس آؤں گا اور سب کو میں سے بہت بہت سلام عقیدت پیش کر دوں گا.
1: پیش کی عید مبارک.
2: تھینک یو ویری مچ، خیر مبارک.
1: سامعین ناظرین، یہ تھے ماسٹر یعقوب صاحب جو کہ پاکستان مسلم نواز کے یہاں ڈنمارک میں چیئرمین ہیں اور انہوں نے یہ علم اٹھا ہوا. بیگ صاحب ہیں تو یہ سرمایہ پارٹی کا، باقی لوگ بھی جو ہیں پارٹی کے وہ اپنے اپنے طریقے سے کام کر رہے ہیں، پوری پارٹی کام کر رہے ہیں، چونکہ مسلم لیگ کے لیے وہ کام کر رہے ہیں تو سب بھی کام اسی ایک ہی جماعت کے لیے کام کر رہے ہیں، ایک ہی ان کا لیڈر ہے. سب ناظرین ہمارے ساتھ ساتھ رہیے گا، ہمارا کسی سے متفق ہونا ضروری نہیں ہے.
3: ایف ایم 92.9 اور کیبل نیٹ 88.9 پر یہ ریڈیو آپ کی آواز ہے.
1: اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. سامعین ناظرین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر آپ کی خدمت میں حاضر ہیں. 17/5/2026 کا پروگرام ہے. اس وقت ہمارے ساتھ پاکستان مسلم لیگ کے چیف کوآرڈینیٹر مرزا رحمت اللہ بیگ صاحب ہمارے ساتھ لائن پر موجود ہیں. بیگ صاحب آپ کو ایک بار پھر خوش آمدید کہتے ہیں. بیگ صاحب ہمارے پاس خبر تھی کہ آپ جو ہے 24 تاریخ کو مار کا حق اور یہ 28 مئی والا پروگرام منا رہے ہیں، اس بات میں کتنی صداقت ہے؟
4: انشاءاللہ تعالی تو آپ کو ہم نے قبل از وقت اطلاع بھی دی ہوئی ہے اور آج بھی بتا رہے ہیں آپ کے توسر سے سب سننے والوں کو کہ ہمارا پروگرام جو مسلم لیگ نون کے جیالے ہیں سب کے لیے کھلی دعوت دی گئی ہے سب کو کہ ویلکم. اشتہار بھی آنے والا ہے آج کل، میں انشاءاللہ تعالی آپ کو ارسال کروں گا، بتاؤں گا آپ کو کہ ہم نے جو 24 تاریخ رکھی ہے انشاءاللہ.
1: لیکن بیگ صاحب یہ دعوت عام تو نہیں ہے نا،
4: یہ مسلم لیگ نون کے لوگوں کے لیے ہے، چاہے وہ ہمارے ممبر ہیں نہیں ہیں، جو مسلم لیگ نون کے ہم خیال ہیں ان لوگوں کو ویلکم کرتے ہیں.
1: تو چلیں بیگ صاحب آپ نے اچھا کیا یہ بتا دیا لوگوں کو، تاکہ بعض دفعہ ہوتا ہے نا یہ دعوت کا پھر ہوتا ہے مسفستو ہو جاتے ہیں، تو آپ نے اچھا کیا اس بات کو کلیئر کر دیا.
4: مسلم لیگ نون کے چاہنے والے، مسلم لیگ نون کے ہم خیال، مسلم لیگ نون کے جیالوں کے لیے سارے رستے کھلے ہیں، ویلکم، آئیں آ کے اپنے خیال کا اظہار کریں اور ہمارے ساتھ مل کے کھانے کھائیں انشاءاللہ.
1: بیگ صاحب آخر میں کوئی میسج دینا چاہیں؟
4: یہی میسج ہے کہ جو آپ میں کہہ رہا ہوں کہ 24 تاریخ کو شام 5 بجے رزاق صاحب کے ریسٹورینٹ ویلبی 152 پہ ہم پروگرام کرتے ہیں، ہمیشہ وہی کرتے ہیں اور اب بھی وہی کریں گے، اور جتنے بھی مسلم لیگ جیالے ہیں سب کو ویلکم، آئیں ویلکم.
1: تو بیگ صاحب ماسٹر صاحب بھی تشریف لا رہے ہیں؟
4: ماسٹر صاحب پاکستان گئے ہوئے، دیکھیں میری طرف سے پاکستان مسلم لیگ نون کے جیالوں کا بہت بہت سلام. 24 تاریخ شام 5 بجے تشریف لائیں رزاق کے ریسٹورینٹ میں جو کہ ویلبی بائے نمبر
1: بیگ صاحب آپ کا بہت شکریہ، آپ نے قیمتی ٹائم ہمارے ساتھ شیئر کیا. سامع ناظرین ہمارا کسی سے متفق ہونا ضروری نہیں ہے، کوئی بھی رائے دینا چاہتا ہے تو اس کے لیے ادارہ آپ کی آواز کا ٹائم حاضر ہے.
5: یہ ریڈیو آپ کی آواز ہے، اس کو آپ کے سننے کے لیے بنایا گیا ہے، آپ کی سماعتوں کو تسکین دینے کے لیے. سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.
1: اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. سامعین ناظرین یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر آپ کی خدمت میں حاضر ہیں. 24/5/2026 کا پروگرام ہے. اس وقت ہمارے ساتھ کشمیر سوسائٹی کے صدر راجا صادق جوم صاحب لائن پر موجود ہیں. رائے صاحب آپ کو خوش آمدید کہتے ہیں پاکستان کی فضاؤں سے.
6: جی جی، السلام علیکم ورحمۃ اللہ وبرکاتہ تمام احباب کو. جی میری طرف سے بہت بہت سلام اور پیار. تو رائے صاحب آپ سنائیں، خیریت سے ہیں؟ ٹھیک. ठीक है।
1: राय साहब आपसे जानना चाहेंगे कि इस वक्त कहीं आप कश्मीर के अंदर हैं, इस्लामाबाद की फिजाओं में हैं, तो मौसम को एंजॉय कर रहे हैं, सर्दी है गर्मी है क्या हो रहा है?
6: राय साहब मैं जनाब पहले लाहौर था, लाहौर के बाद अब मैं कश्मीर में आ चुका हूँ और कश्मीर के अंदर अल्हम्दुलिल्लाह आज सुबह को काफी बारिश हुई है राय साहब और टेम्परेचर जो है वो काफी डाउन हो गया, यानी वो जा रहा था तकरीबन 40+ तो ये 29 पे आ गया, तो बड़े खूबसूरत बड़ा अच्छा समा है, तो यहाँ पे तो बड़ी रौनकें लगी हुई हैं, ताज़ा हवा है, फ्रेश हवा है राय साहब, तो अल्हम्दुलिल्लाह हम लोग यहाँ पे बैठे हुए हैं एंजॉय कर रहे हैं मौसम को।
1: तो राय साहब आपके शहर अल्बर्ट में बड़ा मेला लगा हुआ था, बड़ी गैदरिंग थी, तो ईद की तैयारियां हो रही थी, तो आपकी कमी को महसूस किया गया?
6: राय साहब देखें माशाल्लाह अच्छी बात है, मैं तो कहता हूँ अल्लाह करे कि इस तरह के इवेंट और होने चाहिए राय साहब, क्योंकि लोगों को कोई ना कोई ऐसी तफरी के लिए, कोई अपने एडवर्टाइजमेंट के लिए, अटेंडमेंट के लिए कोई ना कोई चीज़ तो चाहिए होती है ना। अभी आपने देख लें हमने मस्जिद के अंदर छोटा जहाँ जामे मस्जिद अल्बसरोन की है जहाँ पे एक छोटा सा प्रोग्राम हुआ तो वहाँ पे हजारों की तादाद में लोग आए हैं, क्योंकि लोग
1: इसे वो भी बड़ा कामयाब मेला था, हजारों की तादाद में लोग आए, लोग आ जा रहे थे, यहाँ भी लोग आ जा रहे थे,
6: तो अच्छी बात है राय साहब। देखें अगर लोगों को हमारे पास और है क्या, ठीक है ना, हमारी लाइफ तो वहाँ पे जो है आपके सामने ही रहा सब देख लें, वहाँ तो आप हम चीज के पाबंद है, टाइम के पाबंद है, टाइम पे काम पे जाना है, टाइम पे खाना खाना है, टाइम पे करना है, यही है कि खुशी या गमी में बना होता है, तो बहुत अच्छी चीज है जहाँ पे आप अपनी फैमिली को लेके जा सके, अगर इस तरह के प्रोग्राम होते हैं लोग खुश हैं तो मैं समझो रहा सब और होने चाहिए, तो एक खुशहाल बात है, मैं तो इस चीज को
1: अप्रिशिएट करता हूं। बड़ा क्रेडिट जाता है कि इंतजामिया को भी क्रेडिट जाता है, खासकर सफीरे मौत हमने सारा जो पता चलता था प्रोग्राम भी उन्हीं के जो है वो सिस्टम में है, कंट्रोल में है, बहुत अच्छा प्रोग्राम हुआ। मेरे ख्याल डेनमार्क की हिस्ट्री में इतने सफरा जो है वो कभी भी किसी प्रोग्राम में नहीं आए।
6: सब अच्छी बात है, तो पीछे से देखें जी ये पाकिस्तान है जी, पाकिस्तान को रिप्रेजेंट करते हैं ये, और पाकिस्तान ऐसे ही है जैसे कि डेनमार्क के अंदर पाकिस्तान ही है, तो मैं सब तो खुशहाल बात अच्छी बात है, जो पहले नहीं आ रहा साहब देखें वो उनके अपनी मर्जी, हर बंदे के एम्बेसी का वो ऑनलाइन है, आपने वीजा अप्लाई करना था ऑनलाइन करना है, अगर आपने पासपोर्ट लेना है तो ऑनलाइन करना है, ठीक है ना, वैसे में ऐसा तो नहीं है, और वैसे के अपने काम होते हैं जो मुल्क से मुल्क हो या को ना हो, तो मैं समझता हूँ
1: कि आपने देखा कि चाइना के एम्बेसडर आए हुए थे और बड़े गुल मुल गए, सब स्टॉल पर गए, इसी तरह इंडोनेशिया के थे, बांग्लादेश के थे, दूसरे स्पेन के थे, अपना फिलिपाइन के, सारे ममालिक जो आए हुए थे और बड़े खुश थे और इतनी खुशी से आगे पीछे घूम रहे थे, बच्चे भी वो अपने साथ लाए थे, लेकिन जो प्लस पॉइंट था कि आपके जो साबका मेयर थे जब वो रिबन काटा गया तो वो सफीरे मोहतरम के साथ खड़े थे।
6: अच्छा देखो राय साहब यही है ना, अगर आप किसी से रابطہ करोगे, कनेक्ट में रहोगे राय साहब, तो आप हमसे भी कोई कनेक्ट करेगा ना, अगर मैं करूंगा नहीं किसी के साथ, ठीक है ना, मैं अगर मैं अपने अगर मगरूर में या मैं अपनी जगह को जो मैं वो ये रहूंगा, तो राय साहब यहाँ पे यूरोप में अंदर किसी को किसी का परवाह राय साहब, यहाँ पे जो एक बार जी करेगा मेरा उसको 10 बार जी, जब आप थोड़े से रिस्पेक्ट दे, वो लोग हैं एज ए पाकिस्तानी, ठीक है जी, वो हर बंदे को एक नहीं 300% ज्यादा रिस्पेक्ट देते हैं, तो रिस्पेक्ट लेने के लिए राय साहब आपको रिस्पेक्ट देनी चाहिए, कोई रब्ता करने के लिए आपको वाम के अंदर लोगों के अंदर होंगे तो तभी आपको मिलेगी ना, तो अच्छी बात है राय साहब, मैं तो खुशहाल बात है, और इस तरह होना भी चाहिए, और राय साहब इसमें सबसे बड़ा है ये जो कुछ हो रहा है उसमें आपका बहुत बड़ा किरदार है ना, देखें राय साहब ये पाकिस्तान ना वैसे पासपोर्ट का चक्कर था, आज जो मर्जी कोई कहा है, ठीक है ना राय साहब, आज 10-12 साल पहले मैं पता मुझे इस चीज का इल्म है कि आपने खुद मुझे कहा था कि राय साहब ये काम हमने करना है, तो मस्जिदों में चलते हैं, ये करते हैं, इतने इंतजार करने हैं, आप फिक्रमंद थे, किया है राय साहब, आप लोगों ने बड़ी खिदमत की है लोगों के लिए, अब आप लोग लड़ रहे हैं कि यहाँ पे वो नादरा का जो सिस्टम है जिस तरह पूरे यूरोप में वो आ जाए, तो राय साहब देखे आप लोग एफर्ट करते हैं,
1: राय साहब वो भी जल्दी आने वाला, जल्दी आपको खुशखबरी मिलेगी,
6: देखे राय साहब देखे आप लोग काम एफर्ट करते हैं, आप लोग को कौम के लिए काम कर रहे हैं ना, हमें उन जो दो अच्छाइयां ना, हमें वो 200% जो है ना उनमें लेके आना चाहिए कि वो जो चीजें जो काम आप लोगों ने किए, जो एफर्ट किया, मेहनत की है, मशक्कत की है, वो कभी भी नहीं भूलनी चाहिए। ये कहते हैं ना जी, जब काम हो जाए तो वहां पे सबसे बड़ी प्रॉब्लम हमारे डनमार्क ये है जी, वो जो काम करवाने वाला मायम जी, ये पी जब चल जाएगा रास्ता आवाज में से देख लेना, अल्लाह करे चल जाए इंशाल्लाह, उम्मीद तो बड़ी है 1-2 महीने तक चल जाएगा ना। यहाँ से मैंने थोड़ा
1: सा सबसे बड़ी बात है इत्तेफाक होनी चाहिए। आप देखिए, किसी को पता है आप कहीं मिल रहे हैं, कहीं कोशिश कर रहे हैं, इन चीजों की तरफ तो हम लगे रहते हैं। कहाँ जहाँ जहाँ किसी की अप्रोच होती है, काम लोगों को होना चाहिए।
6: सब देखे अगर कम्युनिटी को फायदा होगा, हमारी बेटियों को फायदा होगा, हमारी माओं को फायदा होगा, हमारे बुजुर्गों को फायदा होगा, जो पेंशनर है, जो मरीज है, जो बीमार है, अगर उनको ऐसा फायदा होगा तो देखे इसमें क्या है। किसी का माँ बाप हो, किसी का बुजुर्ग हो, वो मेरा बुजुर्ग है। हमारा काम है कि जो हम इंसानियत पैदा कर सब तो कर रहे हैं, तो माशाल्लाह सब आपका सरफरिश्त नाम आता है। इसलिए मैं कह रहा कि किसी को ये हो जाए कि अपना राजा गफूर अफजल साहब जो है वो मेरे खानदान से है, ये मेरे ऐसी बात नहीं है। मैं रसब मेरी तबीयत सब लोगों को पता है, मैं तो अल्लाह के सिवा किसी के ना, और ना मैं किसी की टीसी करता हूँ, और ना मुझे करने की जरूरत है, ठीक है, और ना किसी से कोई ऐसा भेजा। अल्लाह ने जान दी हुई है, अल्लाह ने रिजक दिया हुआ है, उसी का शुक्र अदा करते हैं। तारीफ करने की कोई जरूरत नहीं, अगर कोई बंदा तारीफ के काबिल है राय साहब, तो उसे तारीफ करनी चाहिए और वो डिजर्व करता है, ठीक है राय साहब। और किसी के मैंने आपसे आज तक कसम दे रहे
1: राय साहब, आप काम से आपको होता है, होता है, काम होना चाहिए किसी तरीके से, कम्युनिटी को फायदा हो।
6: देखें अगर ये काम हो जाएंगे, उसे राजा गफूर को या राजा साजिद को तो फायदा नहीं होगा, पूरी कम्युनिटी को होगा। अगर वो अदारा जो है काम वो आता है, और जो मुश्किलात हमारी है अगर यहाँ पे हो जाएं तो सब ठीक है। इसके लिए तो 40-50 हज़ार जो पाकिस्तानी वहां पर है उसी सबको फायदा होगा ना। बेशक एक बंदा एफर्ट कर रहा है, लेकिन मैं समझू अगर आप मिसाल में दे रहा हूँ, ये कोई बंदा मिसअंडरस्टैंड ना करे, अगर आप एफर्ट कर रहे हैं राज साहब, तो मेरा ये फर्ज बनता है कि मैं आपको अप्रिशिएट करूं, आपके साथ चलूं, आपके खिलाफ ना चलूं। मैं ये कोशिश ना करूं कि राज साहब ये काम कर रहे हैं कि तो ये ना हो कि उनका नाम आ जाए मैं पीछे, नहीं, जो काम कर रहा है यार उसको।
1: राय साहब आप छुट्टियां गुजार के वापस आए, तो इंशाल्लाह एक बड़ा प्रोग्राम हम करने जा रहे हैं, आपका इंतजार कर रहे हैं।
6: चले राज साहब, बहुत खुशी है, बिल्कुल जनाब, हम जान से माल से जिस तरह कहेंगे राज साहब, माम के शाना बशाना खड़े हैं। कोई भी काम हो पाकिस्तानी कम्युनिटी के लिए हो, अच्छा काम हो, जिससे राज साहब कम्युनिटी को फायदा पहुंचे, जिससे डनमार्क को फायदा पहुंचे, जिसमें डनमार्क का कोई नुकसान ना हो, तो राज साहब हम के शाना बशाना आपके खड़े हैं।
1: राज साहब आपका बहुत शुक्रिया, आपने कीमती टाइम हमारे साथ शेयर किया।
6: बहुत शुक्रिया राज साहब, आपने मुझे याद किया, बहुत मेहरबानी। अल्लाह
1: सामने नाजरीन, ये थे राजा सादिक कियूम जो के कश्मीर सोसाइटी के यहाँ डनमार्क में सदर है। तो ज़ाहिर है ड्यूटियाँ होती हैं, काम बताए होते हैं, जो कम्युनिटी के काम होते हैं करते हैं। सामान नाज़रीन, अपने मुल्क के लिए, अपने साथियों के लिए, अपने लोगों के लिए काम करना कोई इतना आसान नहीं होता। ये काम कानूनी तरीके से होते हैं, तो काम वहीं से होते हैं जिन्होंने करने होते हैं। सामान नाज़रीन हमारे साथ साथ रहिएगा, हमारा किसी से मुतफिक होना ज़रूरी नहीं है। अगर कोई अपनी राय देना चाहते हैं तो आपकी आवाज़ का टाइम आपके लिए हाजिर है।
0: सामान कराम, FM 92.9 पर हम रेडियो आपकी आवाज़ के साथ आपकी खिदमत में हाजिर हैं।

0: रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: मोहतरम सामाइन, मेरी आज की गुफ्तगू का मौजू है मुनाफिकीन। कुरान हकीम के शुरू में अल्लाह ताला ने इंसानों को तीन ग्रोहों में तकसीम फरमाया है, नंबर एक मोमन, नंबर दो काफिर और नंबर तीन मुनाफिक। सबसे पहले अल्लाह ताला ने मोमिनीन का मुख्तसर जिक्र फरमाया है, फिर कुफार का जिक्र सिर्फ एक ही आयत करीमा में किया है और आखिर में मुनाफिकीन के बारे में इंतहाई तफसील से जिक्र फरमाया है। इन मुनाफिकीन का जिक्र कुरान मजीद में इतनी तफसील से इसलिए है कि ये माशरे के बदतरीन अफराद हैं। कुफार से कहीं ज़्यादा नुकसान इस्लाम को इन मुनाफिकों की वजह से पहुँचा है। यही वजह है कि अल्लाह तबारक ताला ने कुरान हकीम में इन मुनाफिकों के किरदार को पूरी तफसील से बेनकाब किया है। यही नहीं बल्कि इनके दर्दनाक अंजाम की भी मुफस्सल खबर दी है। आइए मैं आपको बताता हूँ कि अल्लाह ताला कुरान करीम में इन मुनाफिकीन के बारे में क्या फरमाता है। सूरतुल बकर की आयत नंबर 8 और 9 का तर्जमा है कि और बाज़ लोग ऐसे हैं जो कहते हैं हम खुदा पर और रोज़े आखरत पर ईमान रखते हैं, हालांकि वो ईमान नहीं रखते। ये खुदा को और मोमिनों को चकमा देते हैं मगर हकीकत में अपने सिवा किसी को चकमा नहीं देते और इससे बाखबर हैं। मोहतरम सामईन, ज़रा गौर फरमाइए, हालांकि ये मुनाफिकीन अल्लाह की वहदानियत का ऐलान कर रहे हैं और रोज़े क़यामत पर यकीन का दावा भी कर रहे हैं, लेकिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार नहीं कर रहे। ये उस दौर के यहूदियों का रवैया था। और ये कि जब तक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार ना किया जाए किसी भी बात का यकीन कोई मानी नहीं रखता। सूरतुल बकर की आयत नंबर 10 में अल्लाह ताला का इरशाद है कि इनके दिलों में कुफर का मर्ज था, खुदा ने इनका मर्ज और ज़्यादा कर दिया और इनके झूठ बोलने के सबब इनको दुख देने वाला अजाब होगा। सामईन मोहतरम, इस आयत से ज़ाहिर होता है कि झूठ बोलना कोई छोटा मोटा मामूली गुनाह नहीं है बल्कि झूठ वो गुनाह अजीम है जो एक मोमन को मुनाफिक बना देता है। इसीलिए अल्लाह ताला सुरुल हज की आयत नंबर 30 में झूठ का बुतपरस्ती के साथ जिक्र फरमाते हैं। इरशाद होता है कि अपने आप को बुतपरस्ती और झूठ बोलने से बचाओ। मुनाफिकों के बारे में अल्लाह ताला कुरान करीम में मजीद फरमाता है सूरतुल बकर की आयत नंबर 11 और 12 का तर्जमा, और जब इनसे कहा जाता है कि ज़मीन में फसाद ना डालो तो कहते हैं हम तो इसलाह करने वाले हैं। देखो ये बिलाशुबा मुफसद हैं लेकिन खबर नहीं रखते। आगे चलकर अल्लाह ताला फरमाता है सूरतुल बकर की आयत नंबर 13 का तर्जमा, और जब इनसे कहा जाता है कि जिस तरह और लोग ईमान ले आए हैं तुम भी ईमान ले आओ तो कहते हैं भला जिस तरह बेवकूफ़ ईमान ले आए हैं इसी तरह हम भी ईमान ले आएँ, सुन लो कि यही बेवकूफ़ हैं लेकिन ये नहीं जानते। मोहतरम सामईन, ईमान की कसौटी ये है और काबिल कबूल ईमान सिर्फ वो है जो कि सहाबा कराम की तरह का हो। गौर फरमाइए कि सहाबा कराम की कितनी इज़्ज़त अफजाई है। अल्लाह ताला ने मुनाफिकीन की एक और किस्म इस तरह बयान फरमाई सूरतुल बकर की आयत नंबर 14, 15 और 16 का तर्जमा, और ये लोग जब मोमिनों से मिलते हैं तो कहते हैं हम ईमान ले आए हैं, और जब अपने शैतानों में जाते हैं तो इनसे कहते हैं हम तुम्हारे साथ हैं और हम तो उनसे हंसी किया करते हैं। ये मुनाफिकों से खुदा हंसी करता है और इन्हें मोहलत दिया जाता है कि शरारत और सरकशी में पड़े बहक रहे हैं। ये वो लोग हैं जिन्होंने हदायत छोड़कर गुमराही खरीदी तो ना तो इनकी तजारत ही ने कुछ नफ़ा दिया और ना ही वो हिदायत याब हुए। बस अल्लाह ताला मुनाफिकीन को मोहलत दे रहा है कि वो मुनाफिकत से बाज आ जाएं, और इसने इन्हें मोमिनीन की दुश्मनी के अंधेरे में भटकता हुआ छोड़ दिया है। ये लोग वो हैं जो हदायत के बदले गुमराही खरीद रहे हैं और ये सिर्फ नुकसान का सौदा है। इसके बरक्स आइए देखिए कि अल्लाह ताला मोमन मर्दों और मोमन औरतों के बारे में कुरान मजीद में क्या इरशाद फरमाता है। सूरतुल हदीद की आयत नंबर 12 का तर्जमा है कि जिस दिन तुम मोमन मर्दों और मोमन औरतों को देखोगे कि इनके ईमान का नूर इनके आगे आगे और दाहिनी तरफ चल रहा है तो इनसे कहा जाएगा कि तुमको बशारत हो कि तुम्हारे लिए आज बाग हैं जिनके नीचे नहरें बह रही हैं और इनमें हमेशा रहोगे और यही बड़ी कामयाबी है। मोहतरम सामईन, यहाँ कई बातों की वजाहत ज़रूरी है। हम देखते हैं कि मोमन मर्दों और मोमन औरतों के अजर यकसा हैं, रोशनी उनके दाहिनी तरफ होगी यानी इनका आमाल नामा इनके सीधे हाथ में दिया जाएगा, और रोशनी یا نور کا سامنے ہونا تو یوں بھی صحیح معلوم ہوتا ہے کہ جب ہم تاریکی میں راستہ طے کر رہے ہوتے ہیں تو نور یا روشنی عموماً ہمارے سامنے ہوتی ہے تاکہ ہمیں راستہ صاف نظر آئے۔ نور یا روشنی کا مومن مردوں اور مومن عورتوں کے آگے یا سامنے ہونے کا مطلب یہ ہے کہ انہیں ان کے اچھے کاموں یعنی دنیا میں نیکیوں اور تقوی اختیار کرنے کا انعام دیا جا رہا ہے۔ اس ایک نقطہ کی وضاحت کے لیے حضور صلی اللہ علیہ وآلہ وسلم کی کئی احادیث کا حوالہ دیا جا سکتا ہے۔ مثلاً حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے خوشخبری سنا دو ان لوگوں کو جو رات کی تاریکی میں مسجدوں میں عبادت کے لیے جاتے ہیں، قیامت میں ان کے لیے ایک خاص قسم کا نور ہوگا۔ ابن عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ فرمایا رسول اللہ نے کہ جو لوگ پانچ وقت نماز با جماعت خشوع و خضوع کے ساتھ ادا کرتے ہیں ان کو قیامت کے دن ایک خاص نور عطا کیا جائے گا، جو لوگ نماز کے سلسلہ میں اس کے برعکس ہوں گے ان کا حشر قارون، حامان اور فرعون کے ساتھ کیا جائے گا۔ ابو سعید رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جو کوئی جمعہ کے روز باقاعدگی سے سورۃ کہف کی تلاوت کرے گا قیامت کے دن اس کو ایک نور عطا کیا جائے گا جو اس کے قدموں سے شروع ہو کر آسمان کی بلندیوں تک جائے گا۔ اسی طرح حضرت ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جس نے قرآن حکیم کی ایک آیت ہی تلاوت کی اس کو قیامت کے دن ایک نور عطا کیا جائے گا۔ حضرت ابو ہریرہ فرماتے ہیں کہ فرمایا اللہ کے رسول نے کہ جس مسلمان نے مجھ پر درود و سلام بھیجا اسے ایک نور عطا کیا جائے گا جس کی روشنی میں اسے پل صراط کا راستہ طے کرنے میں آسانی ہوگی۔ اس طرح ہر نیک متقی اور پرہیزگار مسلمان کو برود قیامت ایک خاص نور عطا کیا جائے گا، جبکہ کفار و منافقین کے لیے معاملہ اس کے برعکس ہوگا۔ اللہ تعالیٰ منافقین اور کفار کے لیے فرماتا ہے سورۃ الحدید کی آیت نمبر 13، 14 اور 15 کا ترجمہ، اس دن منافق مرد اور منافق عورتیں مومنوں سے کہیں گے کہ ہماری طرف نظر کیجئے کہ ہم بھی تمہارے نور سے روشنی حاصل کریں، تو ان سے کہا جائے گا کہ پیچھے کو لوٹ جاؤ اور وہاں نور تلاش کرو، پھر ان کے بیچ ایک دیوار کھڑی کر دی جائے گی جس میں ایک ایسا دروازہ ہوگا جس کی اندرونی جانب تو رحمت ہوگی اور بیرونی جانب عذاب اور اذیت ہوگی۔ تو اس وقت منافق لوگ مومنوں سے کہیں گے کیا ہم دنیا میں تمہارے ساتھ نہ تھے؟ وہ کہیں گے کیوں نہیں تھے، تم تھے تو ضرور لیکن تم نے خود اپنے تئیں بلا میں ڈالا اور ہمارے حق میں حوادث کے منتظر رہے، اسلام میں شک کیا اور تمہاری آرزوؤں نے تم کو دھوکہ دیا، یہاں تک کہ خدا کا حکم آ پہنچا اور خدا کے بارے میں تم کو شیطان دغا باز دغا دیتا رہا، تو آج نہ تو تم سے فدیہ لیا جائے گا اور نہ ہی کافروں سے فدیہ قبول کیا جائے گا، تم سب کا ٹھکانہ دوزخ ہے کہ تم اسی کے لائق ہو اور یہ بہت بری جگہ ہے۔ محترم سامعین، ابن کثیر کے مطابق پل صراط کا راستہ طے کرتے وقت مومنین اور منافقین دونوں کو روشنی دکھائی جائے گی، لیکن منافقین کے سامنے سے یہ روشنی کچھ ہی دیر بعد ہٹا لی جائے گی۔ یہ ان کے لیے سزا ہوگی اس مذاق کی جو یہ لوگ دنیا میں مومنین اور متقی لوگوں سے کیا کرتے تھے۔ سورۃ البقر کی آیت نمبر 15 میں اللہ تعالیٰ نے فرمایا کہ ان منافقوں سے خدا ہنسی کرتا ہے اور انہیں مہلت دیے جاتا ہے کہ شرارت و سرکشی میں پڑے بہکتے چلے جائیں۔ سامعین محترم، ذرا غور کیجئے، منافقین کو شروع میں تھوڑی سی روشنی صرف اس لیے عطا کی جائے گی کہ انہوں نے محض دکھاوے کی غرض سے تھوڑی بہت نیکیاں ضرور کی تھیں، لہٰذا ان واقعات کی روشنی میں ہم اس نتیجے پر پہنچتے ہیں کہ قیامت میں مومنین کے لیے مستقل انعام و اکرام ہوں گے، جبکہ منافقین کے ساتھ معاملہ اس کے بالکل برعکس ہوگا۔ اسی سلسلہ میں ابن کثیر نے ایک بہت طویل حدیث نقل فرمائی ہے جس میں کہا گیا ہے کہ ہر مومن کو اس کی نیکیوں کے عوض ایک نور عطا کیا جائے گا، کسی کو پہاڑ کے برابر نور عطا ہوگا، کسی کو کھجور کے درخت کے برابر، تو کسی کو اس کے اپنے قد کے برابر نور عطا ہوگا۔ سورۃ الحدید کی آیت نمبر 17 میں اللہ تعالیٰ نے فرمایا کہ جان رکھو کہ خدا ہی زمین کو اس کے مرنے کے بعد زندہ کرتا ہے، ہم نے اپنی نشانیاں تم سے کھول کھول کر بیان کر دی ہیں تاکہ تم سمجھ سکو۔ محترم سامعین، یہاں اللہ تعالیٰ ہمیں یاد دہانی کرا رہا ہے کہ جس طرح وہ مردہ زمین کو دوبارہ زندہ کر سکتا ہے، اسی طرح وہ منافقین کے مردہ دلوں کو بھی زندہ کر سکتا ہے اگر وہ سچے دل سے اپنے گناہوں سے توبہ کر کے راہ راست پر آ جائیں۔ میں دعا کرتا ہوں کہ اللہ تعالی ہمیں اور آپ سب کو نیکی کی توفیق عطا فرمائے اور ہمیں نفاق سے بچائے، ہمیں صحیح معنوں میں سچا اور پکا مسلمان بنائے، تاکہ ہم سب کو بھی بروز قیامت اللہ تعالی وہ نور عطا فرمائے جس کی روشنی میں ہم سب جنت الفردوس میں داخل ہو سکیں، آمین۔
2: ایف ایم 92.9 اور کیبل نیٹ 88.9 پر یہ ریڈیو آپ کی آواز ہے۔

0: سامعین کرام، ایف ایم 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں۔
1: اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ سامعین ناظرین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر آپ کی خدمت میں حاضر ہے۔ تو سامعین، یہ ایک انفارمیشن کا پروگرام ہوتا ہے، چھٹی کا دن ہوتا ہے تو ساتھ میں گپ شپ کی شکل میں ہوتا ہے، جو ہفتے میں باتیں ہوتی ہیں اس پر بھی ہم بات کی کرتے ہیں۔ تو سامعین ناظرین، آج کچھ سیاست پر بات نہیں ہوئی، جو حکومت بننے جا رہی ہے اس پر بات نہیں ہوئی، تو لوگوں نے ہمیں فون کیا کہ آج اس پر جو ہے وہ نئی حکومت بننے جا رہی ہے، اس پر آپ بات نہیں کر رہے۔ تو ہم نے کہا ہم نے بات کرنی ہے، چونکہ آپ کو پتہ ہے کہ ہمارے تھنک ٹینک جو ہے وہ چھٹی کا دن ہوتا ہے، بچے آ جاتے ہیں، پوتیاں پوتے آ جاتے ہیں، دادی دادا کے پاس آ جاتے ہیں، نانی نانا کے پاس آ جاتے ہیں، تو اسے ظاہر ہے چھٹی والے دن آپ ان لوگوں کے مشکور ہوا کریں جو چھٹی والے دن ٹائم نکال کر آپ کو اپنا ٹائم دیتے ہیں، اپنا ٹائم آپ کے ساتھ شیئر کرتے ہیں، اس چیز کو بھی آپ اپریشیٹ کیا کریں۔ تنقید کرنا کوئی اتنا مشکل کام نہیں ہے، کسی کے خلاف بولنا کوئی اتنا مشکل کام نہیں ہے، کوئی اچھی بات ہے، اچھی بات شیئر کیا کریں۔ ہر وقت ہم نے آپس میں لڑائیوں کی بات کرنی ہے، ایک دوسرے کے ساتھ نفرت کی بات کرنی۔ اللہ نے ہر انسان کو خوبیاں دی ہوتی ہیں، کسی کے پاس زیادہ ہیں، کسی کے پاس تھوڑی ہیں، یہ نہ کہ اللہ نے کسی کو خوبی نہیں دی۔ ہر آدمی کے پاس اپنے اپنے طرز کی خوبی ہوتی ہے۔ جو لوگ بیمار ہیں اللہ تعالیٰ ان کو صحت دے، جو ذہنی طور پر بھی مسائل ہیں اللہ تعالیٰ ان کو صحت دے، جو اولادوں کی پریشانی اللہ تعالیٰ سب کی پریشانیاں جو ہے وہ دور کرے۔ سب ناظرین، یہ ہمارے سب کے مسائل ہوتے ہیں، کسی بندے کا مسئلہ مسائل نہیں ہوتا کہ کسی کی تعریف ہوگی تو جو اس کا مسئلہ نہیں، سب کے مسئلے مسائل ہوتے ہیں۔ اور جب تک ہم اتفاق اور پیار و محبت کی بات نہیں کریں گے، ہمارے مسائل کبھی بھی حل نہیں ہوگی۔ لوگ ہم کو ڈیوائڈ کر کے رکھیں گے، علیحدہ علیحدہ چیزوں کے ساتھ کھیلیں گے، ہر آدمی کے ساتھ اپنے اپنے طریقے سے گیم ڈالیں گے، اپنے اپنے طریقے سے گیم ڈالیں گے۔ جب تک آپ اتفاق نہیں کریں گے، آپ کے اندر کوئی دراڑ پیدا نہیں کر سکے گا، کوئی کٹس آپ کے اندر پیدا نہیں کر سکے گا۔ اگر کٹس کی اکثریت ہوگی تو آپ آپس میں ڈیوائڈ رہیں گے۔ سامع ناظرین، اس وقت ہمارے تھنک ٹینک سید توقیر حسن بخاری صاحب ہمارے ساتھ ہیں۔ شاہ صاحب، آپ کو ایک بار پھر خوش آمدید کہتے ہیں۔
2: بسم اللہ الرحمن الرحیم۔ راجہ غفور صاحب، آپ کو، آپ کی ٹیم کو، آپ کے لسنر ناظرین کو، سب کو سلام علیکم۔ عید الاضحیٰ جو ہے، جس کو بچپن میں ہم لوگ بوٹی عید کہتے تھے، وہ سب کو مبارک ہو۔ اللہ تعالیٰ جو ہمارے بیمار ساتھی ہیں ان کو صحت کاملہ عطا فرمائے، اور جو ہمارے ساتھی پورے سال ہم سے جدا ہو گئے ہیں، جو اس سے پہلے جدا ہیں، اللہ تعالیٰ ان کے ان پہ اپنی رحمت کرے، اور ان کے مقام جو ہیں ان کو، ان کی قبر کو جو ہے ایک اعلیٰ مقام عطا کر دے، تاکہ وہ جنت الفردوس کی ہوائیں لے سکے۔ یہ ہماری دعا ہے، کیونکہ جب آپ مومنین کے لیے دعا کرتے ہیں، جو آپ کے ساتھی ہوں یا نہ ہوں، آپ ان کے لیے دعا کرتے ہیں، تو اللہ تعالیٰ کہتا ہے کہ فرماتا ہے اللہ تعالیٰ کہ میں خوش ہوتا ہوں کہ میرے بندے جو ہیں وہ دوسروں کے لیے کتنی چاہت رکھتے ہیں۔ تو ہمارا فرض بنتا ہے کہ ہم لوگوں کو سکھائیں کہ اس موقع پر اگر آپ کا کوئی مسلمان بھائی جس سے آپ کی ناچاہتی ہے، تو اس کے لیے بھی دعا گو ہوں کہ اللہ تعالیٰ اس قربانی کا مقصد ہی یہ ہے کہ یہ جو قربانی آ رہی ہے، اس کا یہ مقصد نہیں کہ ہم شور شاہ کریں کہ جی میں نے اتنے بکرے دے دیے، اتنے بیل دے دیے، اتنے پیسے خرچ کر دیے، نہیں۔ اس کا مقصد یہی ہے کہ ہمیں قربانی دینی ہے کہ اگر ہمیں کسی سے ناراضگی ہوئی ہے، کسی سے ہمیں جدائی ہوئی ہے، کسی سے ہم ملے نہیں، تو اس سے ایک دفعہ محبت کا اظہار کر لیں۔ اگلے پہ ہے کہ وہ آپ کو معاف کرتا یا نہیں کرتا، لیکن آپ اپنے اوپر جو ہے حقوق الالباد کی پکڑ، اس میں آپ کو افضل ہونا چاہیے۔ آپ کو معافی مانگ لینا، دنیا میں معافی مانگ لینا، یہ بہت بڑی بات ہے، اور اللہ تعالیٰ نے قرآن مجید میں اس کا درس دیا ہے کہ معافی مانگنے والا بہت بڑا انسان ہے، اللہ تعالیٰ اس کو فوراً معاف کرتا ہے۔ جی راجہ صاحب،
1: شاہ صاحب، آپ ہمیشہ یہ نصیحت کرتے رہتے ہیں، آپ، مجیب صاحب اور بھی دوسرے لوگ جو ہے مسئلے مسائل لوگوں کے، نہ آپ کا کوئی مسئلہ مسائل ہے، نہ مجیب صاحب کا ہے، نہ کوئی ہمارا مسئلہ مسائل ہے، ہم تو کمیونٹی کے لوگ ہیں، کمیونٹی کی بات کرتے ہیں۔ اور آپ دیکھیں، سالہ سال آپ انفارمیشن دیتے رہتے ہیں، موسم کی بات کرتے ہیں، بیماریوں کی بات کرتے ہیں، تو ہم اکثر کہتے ہیں کہ ہمارا کسی کے ساتھ متفق ہونا ضروری نہیں ہے، تو ہم تو یہ شاہ صاحب کہتے رہتے ہیں۔ جی شاہ صاحب، آپ ذرا حکومت کی کہہ رہے، لوگوں نے کہا کہ جی بڑی بات ہوئی، اس طرف کسی سے جو ہے وہ حکومت نئی بننے جا رہی ہے، کیا ہوا، یہ سیاستدان ہمارے ساتھ کیا کرنا چاہتے ہیں؟
2: जी सियासतदान है, हमने कहा था कि ये पीडीएम की गवर्नमेंट है और पीडीएम की गवर्नमेंट दोबारा बनने जा रही है, इसमें कोई दोहराए नहीं, कोई तो दोष कोई शक नहीं, बल्कि ज्यादा से ज्यादा ये कल क्योंकि छुट्टी का दिन है और यहाँ पिंस एन पिंस डे है, आज फर्स्ट पिंस डे है, कल एन पिंस डे होगा और मंगल को या बुध को आप इसी हफ्ते के अंदर जो आने वाला है आप ये देख लेंगे, क्योंकि एसएफ ने भी हां कर दी है, मॉडरेट जो है लास्ट वीक है वो आगे ही चाहता है कि मैं फॉरेन मिनिस्टर हूँ और मेरे दो तीन मिनिस्टर मुझे मिल जाए और वो तो आगे इस सदा पे है, तो ये अब पीडीएम की गवर्नमेंट जो है ये बनने जा रही है और इसकी हमारी वजीर आजम जो है मेजर फेडरिकसन वो हर हाल में जो है वो इस हुकूमत की सरबराह बनने जा रही है और इसमें बहुत जल्द लोगों को ये गवर्नमेंट बनती हुई नजर आएगी। लेकिन हैरानगी हैरानगी इस बात में है कि हम लोग अपने मुल्क की सियासी पार्टियों में अख्तलाफ राय रखते हैं लेकिन यहाँ आप देखें कि एसएफ और इलिस लिस्टन और दूसरी जो अल्टरनेटिव पार्टी है या रेडिकल वंशा है इन्होंने किस चीज पे वोट लिए और दूसरी तरफ सारी पार्टी जो थी उन्होंने किस चीज पे वोट लिए और अब आकर वो सारे सियासत में अपने मुल्क को चलाने के लिए उन्होंने एक गिरा बांध लिया और कहा कि जी कि हम रेड और ब्लू ब्लॉक की जो वंशा पॉलिसी है उसको साथ लेके तो हम कठे चलेंगे। वो ब्लू ब्लॉक में से तो आपको पता है कि लार्ज लोके की मॉडरेट जो पार्टी है वो आ रही है और इसके साथ रेडिकल वंशा जो है वो दोनों तरफ विकेट के दोनों तरफ खेलती है, वो है तो ब्लू ब्लॉक की पार्टी लेकिन वो सोशल डेमोक्रेट वाला रेड ब्लॉक में भी वो खेल जाती है हुकूमत के लिए। तो अब ये देखें कि ये कौन कौन सी वजारतें अब इनकी इनका सबकी बैठक हाँ में होगी है, सिर्फ ये है कि ये वजारतें अब कौन कौन सी ले रहे हैं, इन वजारतों पे ये दो तीन दिन काम होगा, कौन सी पार्टी जो है वो कौन सी वजारत लेना चाहती है, कौन सी जो है इनकी स्ट्रुट पार्टी होगी जो मसलन उनके मंशूर जो है जो वो पार्टी ने इनके साथ जो हुक्मरान पार्टी है पीडीएम इसके साथ क्या किस किस वादे पे उन्होंने इसको ज्वाइन किया, तो वो वादे जो है वो सोशल डेमोक्रेट ने हां कर लिया और उसके साथ जो गवर्नमेंट में आएंगे लोग जिनके वजीर बनेंगे वो पार्टियां जो है वो भी साइन करेंगी, तो इंशाल्लाह ये ज्यादा से ज्यादा तीन चार दिन का खेल है और लोगों पर से ये चीज गुजर जाएगी, क्योंकि इस वक्त सबसे बड़ा मसला हमारे पास दो मसले हैं, एक है हमारा इंटीरियर मसला जिसके अंदर यहाँ पे गुर्बत जो है वो इंतहा को पहुंच चुकी है, जिंदगी में आज तक 56 साल के अंदर मैंने कभी 17 करोड़ 20 सोरे का मैंने पेट्रोल नहीं देखा था, अब 17 करोड़ 20 सोरे का पेट्रोल और डीजल जो है वो 18 करोड़ तक पहुंच चुका है, तो ये जो डीजल होता था ये कभी 1 करोड़ में मिलता था डेनमार्क में 70s में, तो अब आप ये ना कह के जी ये बढ़ रहा है बल्कि यह है कि इसके अंदर सियासतदानों ने जो बाहर के प्रॉब्लम्स को देखते रहे, दूसरे ममालिक की प्रॉब्लम्स को देखते रहे, खासकर खुसूसी तौर पे हमारी कम्यूनों से पैसे लेके तो 149 मिलियार्ड करोड़ जो था इन्होंने यूक्रेन को दिया, अपने असले दिए, हर चीज दी, उससे हमारी इकोनॉमिकली जो हमारा इकोनॉमिकली हब था वो खत्म हो गया, अब कम्यूनों के पास इतने पैसे नहीं कि वो बाहर जाके तो वो एक्स्ट्रा ऑर्डिनरी जो है वो सफाई मुलकी रखे, आप देखें कि बाद जगह पे इतना घास इतना भड़क चुका है, पास जो इलाके हैं उनकी सफाई के लिए इतनी तवज्जो नहीं दे रही क्योंकि इनके पास कम्यूनों के पास पैसा नहीं है और पैसा कहाँ से आएगा क्योंकि इन्होंने जो अपने टैक्स पेयर्स हैं वो तो गवर्नमेंट को पैसा देते हैं और फिर टैक्स पेयर्स का पैसा जो है वो कम्यूनों को वापस आता है, तो हमारे जो काउंसलर्स हैं या हमारे जो बंदे जो चुने गए हैं ये उनका काम है कि वो अपनी अपनी कम्यूनों को ऊपर आवाज उठाए और लोगों के लिए सहूलत मैसर करे। आप ये देखें कि किसी की पेंशन नहीं बढ़ी, 2 साल हो गए, प्राइसेस अप गई हैं लेकिन इनके बिजली की कीमत बहुत बढ़ गई है, बिजली महंगी हो गई है और आगे जाकर होने वाली है, لیکن اس کے اوپر حکومت کی توجہ نہیں. لیکن اب کیونکہ ایس ایف اور الٹرنیٹیو اور ریڈیکل وینسا نے یہ کہا ہے کہ ہم ان چیزوں پہ توجہ دیں گے اور دیکھتے ہیں کہ یہ جو نئی گورنمنٹ آتی ہے کیا یہ سردیاں شروع ہونے سے پہلے اس چیز پہ قابو پا لے گی یا نہیں پا لے گی, کیا یہ دوبارہ الیکشن کی طرف بھاگیں گے یا اس ٹوٹی پھوٹی پی ڈی ایم کی گورنمنٹ جو ہے, اب یہ ٹوٹی پھوٹی تو نہیں رہی, ان کی سیٹیں جو ہیں یہ تقریباً 99-100 کے قریب ان کی سیٹیں ہو گئی ہیں اور یہ بڑی آسانی سے, کیونکہ 84 تو آلریڈی ریڈ بلاک کے پاس تھی اور 14 سیٹیں جو ہیں یہ ان کو اپنا مل گئی ہیں اس کی طرف سے لاسٹ لوکر کی ماڈریٹ کی طرف سے. تو یہ اب ہم نے دیکھنا ہے کہ